तपाईँसँग शेर्पाको रेडियो 101.7 तरङ्गमा म यादव मगर साथमा र अहिले पनि कार्यक्रमको घडीमा 7:04 गइसकेको छ र सधैँ हामीहरू विभिन्न नेपाली संस्कृतिका कुराहरूलाई पक्कै नै बजाउनेछौँ र भर्खरै अर्को स्टुडियोमा हुनुहुन्थ्यो ड्राइभ टाइम लिएर ह्याक्टर रोसलज्यू र त्यसरी नै हामीहरू अघि मैले उद्घोष गरे जस्तै नै एक घन्टाको लागि हामी हाम्रो कार्यक्रमलाई अगाडि बढाउनेछौँ। त्योभन्दा अगाडि तपाईँले मलाई मौसम सम्बन्धी जानकारी दिन नै पर्ने हुन्छ र अहिले लन्च रन वरिपरि हेर्ने भने 11.1 डिग्री सेल्सियस रहेको छ। हामीहरू महसुस गर्न सक्छौँ अलिकति छिटो नै रात पर्ने अनि चिसो पनि अलिकति त्यसरी नै बढिरहेको र केही समयदेखि पानी एकदमै धेरै आइरहेको हामीले महसुस गर्न सक्छौँ र त्यसरी नै भोलिको मौसमलाई पनि हेर्ने भने लन्च रन वरिपरि पानी देखाइएको छ जुन चाहिँ 60% को दरमा पानी देखाएको छैन, कम्तीमा 6% रहनेछ भने र 15 डिग्री सेल्सियससम्म चाहिँ म्याक्सिमम् रहनेछ। र त्यसरी नै होबर्टमा होबर्टको मौसमलाई हेर्ने भने अहिले हालै 10.4 डिग्री सेल्सियस बसेको छ र रसबेरीमा एकदम चिसो रहने गर्छ जुन चाहिँ 4.8 डिग्री सेल्सियस र स्वान्सी 10.9 डिग्री सेल्सियस। ढिलो नगरिकन पहिलो गीततर्फ मैले लान चाहेँ, एकदम मिठो गीत रहेको छ, के छ र दिउँ तिमीलाई मैले भनेको छ। यो गीतमा एउटा इतिहास पनि लुकेको छ जहाँ चाहिँ राजाले लेखिएको गीत रहेको छ। सुनौ के छ र दिउँ तिमीलाई मैले गुलाम अलीबाट।

के छ र दिउँ तिमीलाई मैले कसैली भनेर एकदम पुरानो भाव बोकेको गीत रहेको थियो र यो पुरानो गीत पनि रहेको थियो यो गीत चाहिँ महेन्द्र वीर विक्रम शाह जुन चाहिँ राजा उहाँले लेख्नुभएको थियो र गीत चाहिँ गुलाम अलीज्यूले गाउनुभएको थियो र म्युजिक चाहिँ दीपक जङ्गम ज्यूले भन्नुभएको थियो एकदमै मिठो सुन्दै जाँदाखेरि त्यो समयलाई को वरिपरिमा नै एउटा पुर्याउने कोसिस गरेको थियो र त्यो वरिपरि नै हामीले महसुस गरिरहेको थियौँ अब तपाईँहरूले फेरि पनि अर्को गीततर्फ लान्छ है कालकृष्ण रेलीमा है

कालो किस्मा रेलीमाई त्यो सारङ्गीको धुन कालो किस्मा रेलीमाई त्यो सारङ्गीको धुन

सरी विकासको नाममा विनाश आयो विनाशले हाम्रो अवस्था खायो सम्भवतः यो जति पनि अहिले राजनैतिक उथलपुथल राजनीतिकका कुराहरूमा जोडिएर लेखेको हुनुपर्छ विकासको नाममा विनाश आयो विनाशले हाम्रो अवस्था खायो समी समाधिस्थल माग्ने नायक केही भनिएनन् समाधिस्थल माग्ने नायक केही भनिएन मुन्धुमी स्थलहरू पनि सबै भत्कायो मुन्धुमी स्थलहरू सबै भत्कायो सायद यो अलिकति आफ्नै भाषाका शब्दहरूलाई अँगालिएको हुनसक्छ तपाईँले पक्कै पनि यो अलिकति महसुस गर्न सक्नुहुन्छ कि भिन्न भाषामा पनि यसमा अँगालिएको थियो अनि फेरि पनि उहाँकै अर्को वाचनमा चाहे मैले देशभित्र देश हराएको देख्छु देशभित्र देश हराएको देख्छु नेपालले लिम्बुहान खाएको देख्छु देशभित्र देश हराएको देख्छु नेपालले लिम्बुहान खाएको देख्छु एकै धर्म एकै भाषा लड्नेहरूले नै अनेकौँ अभ्यात्ता मसाएको देख्छु एकै अभ्यता अभियन्ता के हुनुभन्छ जसलाई अभ्यता मनाएको देख्छु छुट्टै छुट्टै उहाँको रुवाईमा अलिकति छुट्टै शब्दहरू अलिकति फाल्टै नसुनिएका शब्दहरू पनि मैले पाएँ सायद त्यो नै एउटा राम्रो पक्ष जस्तो लाग्छ मलाई जुनै पनि भेरीहरूको समयको समय समय समयमा पुरानो शब्दहरूलाई लिएर बसिरहेको हुन्छ समय समयको शब्दहरूलाई जोगाइरहेको हुन्छ जस्तो लाग्छ मलाई भने मैले फेरि अर्को गीतर्फमा लानु पर्ने हुन्छ र अर्को धागोले बाटेको रामनाम सत्य मुभीबाट

0: आगोले बाटेको बाबुल गिरी अनि रचना रचना रिमालबाट रहेको थियो र केही समय अगाडि रिलिज भएको मुभी रामनाम सत्यबाट रहेको थियो। अब तपाईँलाई मैले अर्को विधि जुन चाहिँ कविता विधिका कुरालाई पस्किनु पर्ने नै हुन्छ र एकदमै मिठो कविता अहिले सम्भवतः अहिलेको समयमा एकदमै धेरै लेखिराख्नुहुने र समय समयमा एक्सपेरिमेन्ट गर्नुहुने हामीले जुन सामाजिक सञ्जालमा देख्छौँ विभिन्न कवितालाई पनि विभिन्न भेराइटिजमा उहाँले चाहिँ प्रस्तुत गर्नु गरिरहेको देख्छौँ हामीहरू उहाँको कविताको भेराइटिजहरू सामाजिक सञ्जालमा। उहाँहरू कोही नभएर आदरणीय नवराज पराजुलीबाट रहेको छ। ठिक छ,
1: भविष्यमा ठिक हुन्छ। कहाँ छ यो भविष्य? त्यो भविष्यमा ठिक हुन्छ। मलाई ठिक हुन्छ होइन, ठिक छ, मलाई ठिक हुन्छ होइन, ठिक छ, क्षणिक छ, तर ठिक छ। संसारमा अरू के छ जो एक क्षण भन्दा बढी ठिक छ? को जन्मिरहन्छ? एक क्षण जन्मिन्छ सिद्धियो होइन। को मरिरहन्छ? एक क्षण मर्छ सिद्धियो। अनि बाँचुन्जेल चाहिँ किन मलाई बाँचिरहने चाहियो? यो तालमा नाच्दिहाल्छु, किन नाचिरहने चाहियो? म नाच्नलाई ढुकचुक ढुकचुक गीत किन चाहियो? म नाच्नलाई ढुकचुक ढुकचुक गीत किन चाहियो? मेरो मुटुको ढुकढुक छ, क्षणिक छ, तर ठिक छ। मेरो मुटुको ढुकढुक छ, क्षणिक छ, तर ठिक छ। संसारमा अरू के छ जो एक क्षणभन्दा बढी ठिक छ? म जहाँ छु मजा छ, म यहाँ छु मजा छ, म जहाँ छु मजा छ, क्षणिक छ, तर ठिक छ। यो सधैँ हुन्न थाहा छ, क्षणिक छ, तर ठिक छ। संसारमा अरू के छ जो एक क्षणभन्दा बढी ठिक छ? तिमी र म बिच के छ जो थियो र हुनेछ? तिमी र म बिच के छ जो थियो र हुनेछ? तिमी र म बिच जे छ नथियो नहुनेछ। तिमी र म बिच के छ जो थियो र हुनेछ? तिमी र म बिच जे छ नथियो नहुनेछ। तिमी र म बिच जे छ क्षणिक छ, तर ठिक छ। संसारमा अरू के छ जो एक क्षणभन्दा बढी ठिक छ? नरिवल पानी हौ तिमी, तिन पत्रले ढाकिएको नरिवल पानी हौ तिमी। म त घाँटी मात्र हुँ, प्यास पनि हौ तिमी। अहिले प्यास अधिक छ, अहिले प्यास अधिक छ, अहिले पिउनु ठिक छ। जिउभरि जो जिउँदो छ त्यो अहिले जिउनु ठिक छ। तिमी र म बिच जे छ क्षणिक छ, तर ठिक छ। संसारमा अरू के छ त्यो एक क्षणभन्दा बढी ठिक छ? म सधैँभरि तिमीसँग किन हुनु पर्यो? म सधैँभरि तिमीसँग किन हुनु पर्यो? सधैँ त सधैँसँग सधैँभरि छैन। म सबैतिर तिमीसँग किन हुनु पर्यो? सबै त सबैसँग सबैतिर छैन। तिमीसँग मिलाउँदा मसँग नमिल्न सक्छ, तिमीसँग मिलाउँदा मसँग नमिल्न सक्छ, दुवैसँग मिलाउँदा प्रसङ्ग नमिल्न सक्छ। अहिले प्रासङ्गिक छ, अहिले प्रासङ्गिक छ, अहिले अँगाल्नु ठिक छ। यो अँगालोमा सङ्गालुम जो अहिलेको नजिक छ। तिमीसँग मिलाउँदा मसँग नमिल्न सक्छ, दुवैसँग मिलाउँदा प्रसङ्ग नमिल्न सक्छ। अहिले प्रासङ्गिक छ, अहिले अँगाल्नु ठिक छ। यो अँगालोमा सङ्गालुम जो अहिलेको नजिक छ। तिमी र म बिच जे छ क्षणिक छ, तर ठिक छ। संसारमा अरू के छ जो एक क्षणभन्दा बढी ठिक छ? तिमी र म कहिले कहाँ कसको हुन्छौँ किन सोच्छौ? तिमी र म कहिले कहाँ कसको हुन्छौँ किन सोच्छौ? तिमी र म अहिले यहाँ हुनु प्राथमिक छ। तिमी कसको हुन्छौ किन सोच्छौ? म कसको हुन्छु किन सोच्छौ? तिमी र म कहिले कहाँ कसको हुन्छौ किन सोच्छौ? तिमी र म अहिले यहाँ हुनु प्राथमिक छ। तिमी र म बिच जे छ क्षणिक छ, तर ठिक छ। संसारमा अरू के छ जो एक क्षणभन्दा बढी ठिक छ? सम्झ तिमी आफ्नो नहुँदा कसको हुनु पर्यो? तिमी आफ्नो नहुँदा कसको हुनु पर्यो? कसको हुनु पर्दा सकसको हुनु पर्यो? यो ताई न तुईको सर्कसको हुनु पर्यो? आफ्नै आवाज बिर्सेर कर्कसको हुनु पर्यो? सम्झ, तिमी आफ्नो नहुँदा कसको हुनु पर्यो? कसको हुनु पर्दा सकसको हुनु पर्यो? यो ताई न तुईको सर्कसको हुनु पर्यो? आफ्नै आवाज बिर्सेर कर्कसको हुनु पर्यो? छोडिदेऊ भोलिको डर, छोडिदेऊ हिजोको घाउ, छोडिदेऊ भोलिको डर, छोडिदेऊ हिजोको घाउ, अहिले तिमी यहाँ आऊ, अहिले अहिलेलाई समाऊ, अहिले तिमी यहाँ आऊ, अहिले अहिलेलाई समाऊ। मैले आफै भोगेको छु र यो भनिराखेको छु, जिन्दगी बुझ्नलाई मैले मृत्यु चाखेको छु। मेरो टाउको भित्र पसे थिए दुईटा किरा, मेरो टाउको भित्र पसे थिए दुईटा किरा, हिजो र भोलि बसे थिए दुईटा किरा। मेरो टाउको भित्र पसे थिए दुईटा किरा, हिजो र भोलि बसे थिए दुईटा किरा। टोकिरहन्थ्यो हिजोले पछुतो मेरो टाउकोमा, टोकिरहन्थ्यो हिजोले पछुतो मेरो टाउकोमा, पछुतो नै पछुतो पछि त मेरो टाउकोमा। टोकिरहन्थ्यो भोलिले डर मेरो टाउकोमा, भोलि भरि भरिएको थियो डर मेरो टाउकोमा। हिजो सम्झे रुँदा रुँदा आँखा सुन्निएको थियो, को थियो मेरो सुन्निएको आँखा सुन्निएको थियो। भोलिको डरले मेरो नसा सुन्निएको थियो, को थियो मेरो सुन्निएको नसा सुन्निएको थियो। सोच्दा सोच्दा सोच्दा मेरो सास थुन्निएको थियो, को थियो मेरो थुन्निएको सास सुन्निएको थियो। चट चट गर्थ्यो कञ्चट सुन्निएको थियो, को थियो मेरो कञ्चट सुन्ने झन्झट गर्ने को थियो। मुख थुनेर चिच्याउँदा घाँटी सुन्निएको थियो, को थियो मेरो सुन्निएको घाँटी सुन्निएको थियो। सोच्थेँ कहाँ म बाँच्ने आस झुन्डिएको थियो, सोच्थेँ कहाँ म बाँच्ने आस झुन्डिएको थियो। म उतानो थिएँ खाटमा सास झुन्डिएको थियो, सिलिङभरि मृत्युको त्रास झुन्डिएको थियो। म आकाशमा थिएँ या आकाश झुन्डिएको थियो? पछुतो र डरले मेरो ज्यानै लिन लाथ्यो, तर म मर्नै लाग्दा पछुतो र डर चाहिँ कहाँ थियो? हिजो र भोलिले मेरो ज्यानै लिन लाथ्यो, तर म मर्न लाग्दा हिजो र भोलि चाहिँ कहाँ थियो? त्यही बेला थाहा भयो म के नहुने रहेछु, हिजो र भोलिको नथे नहुने रहेछु। म मर्न लाग्दा मसँग केही नहुने रहेछ, जेले गर्दा मरिरहेको छु त्यही नहुने रहेछ। त्यही क्षण गरे प्रण मलाई हार्न दिन्न, हिजो र भोलिसँग मलाई हार्न दिन्न, जे छँदै छैन त्यसलाई मलाई मार्न दिन्न। हिजो र भोलिसँग मलाई हार्न दिन्न, जे छँदै छैन त्यसलाई मलाई मार्न दिन्न। त्यो क्षणदेखि मेरो हर क्षणमा मस्ती छ, त्यो क्षणदेखि मेरो हर क्षणमा मस्ती छ, मेरो मनमा मस्ती छ, मस्तीमा मस्तिष्क। त्यो क्षणदेखि मेरो हर क्षणमा मस्ती छ, मेरो मनमा मस्ती छ, मस्तीमा मस्तिष्क। मस्तीको बस्तीमा व्यस्त छ अस्तित्व, अस्तित्वको मस्ती क्षणिक छ तर ठिक छ, अस्तित्वको मस्ती क्षणिक छ तर ठिक छ। संसारमा अरू के छ जो एक क्षण भन्दा बढी ठिक छ? म भन्दै गरौँ नि, यो क्षण पनि क्षण भङ्गुर छ, उसको लागि छ होला जो अर्को क्षण कुर्छ। भन्दै गरौँ, यो क्षण क्षण भङ्गुर छ, उसको लागि छ होला जो अर्को क्षण कुर्छ। मेरो लागि त यहाँ एक क्षणको तार छ, जे जति छ त्यही क्षणको विस्तार छ। भनौँ मलाई यो मान्छे अव्यवहारिक छ, भनौँ मलाई यो मान्छे अव्यवहारिक छ, ठिक छ, मलाई अव्यवहारिक छ पनि ठिक छ। म यो जुनीमा योजनाको भर गरेर बाँच्दिनँ। भनौँ मलाई यो मान्छे अव्यवहारिक छ भन्छन् कि, भनौँ मलाई यो मान्छे अव्यवहारिक छ, ठिक छ, मलाई अव्यवहारिक छ पनि ठिक छ। म यो जुनीमा योजनाको भर परेर बाँच्दिनँ, जे गर्छु आकस्मिक छ, क्षणिक छ तर ठिक छ। संसारमा अरू के छ जो एक क्षणभन्दा बढी ठिक छ? मेरो तन सांसारिक छ, मेरो तन सांसारिक छ, मन आध्यात्मिक छ।
0: त्यस्तो के छ जुन एक क्षणभन्दा बढी टिक्छ? एकदमै सोच्नु बाध्य बनाउने र जहिले पनि उहाँको कविताले मान्छेको एउटा मस्तिष्कलाई अनि जस देखेका कुराहरूलाई भोगेका कुराहरूलाई र यो एउटा अलिकति फिलोसफिकल खालको नै हुने गर्छ जहिले पनि उहाँको एउटा मार्गदर्शित खालको नै हुने गर्छ र त्यही कारणले पनि होला अहिले अहिलेको अलिकति फास्ट इन्स्टेन्ट कुराहरूको समयमा उहाँले लेख्ने कुराहरू भयो उहाँले एउटा सोच्ने बनाउने गर्नुहुन्छ जहिले पनि भन्दै अनि तपाईँलाई मैले धेरै भाव हुनु भयो किन तपाईँलाई फेरि जानकारी गर्न त चाहेँ कि तपाईँले सुन्दैछ सिटपाक रेडियो 103.7 तनङ्गमा म यादव मोर साथमा र हामीले हरेक साता चाहिँ विभिन्न नेपाली विधाको कुराहरूलाई बजाउने गर्छौँ जस्तै कि अहिले हामीले भर्खर सुन्यौँ कविता रहेको थियो र यस्तै यस्तै नै गजल गीत अनि सामाजिक कुराहरूलाई हामीले समय समयमा ल्याउने गर्छौँ र सामाजिकका मुख्य व्यक्तित्वहरूलाईसँग पनि हामीले बसेर भला कसरी गर्ने गर्छौँ भन्दै अब तपाईँलाई मैले धेरै भावुक नभने किन अलिकति अर्को ऱ्याप विधि भनौँ या अलिकति छुट्टै विधि जसले मैले भन्ने गर्छु कि मान्छेले लागेका कुराहरूलाई जुनै विधिमा पनि भन्नु सक्छन् चाहे त्यो ऱ्याप होस् चाहे त्यो कथा होस् कविता होस् चलचित्र होस् जुनै पनि माध्यम बनाएर भन्ने गर्छन् र विशेष गरी चाहिँ अहिले यो ऱ्याप विधा अहिले त नभनौँ लामो समयदेखि नै यो ऱ्याप विधा चाहिँ युवा विशेष गरी युवा पुस्ताले चाहिँ अलिकति रुचाइएको र यो युवा पुस्ताहरूले चाहिँ यो विधिमा रहेर गाउने गर्छन् र सरक सरक रहेको छ सुनौँ सरक सरक

0: भादर 23-24 जेएनजी आन्दोलनकालीन काठमाडौँ कारागारबाट फरार भएका केही कैदीहरू अहिले तराई मधेसका केही क्षेत्रहरूमा देखा परेको जानकारी प्राप्त भएको छ।
1: यहाँ

Sarak. Alek di rap jasta video orang aye, bisnes kerja di Yuvale, mohon perai ke video pun orang aye, so, rawan itu orang mula orang ku ruai life ini bahasa orang aja, Mohan Kumar Rai, Netherlands bata, yo, kaya mula prosno kita mah lirik aku, kita ruai lama bahasa orang aja, yatri le 1000 taki lakhon patak lornu persa. जति पटक लडे लडिन्छ उति पटक पटक पढ्नु पर्छ हारेर भाग्नुको नाम जिन्दगी हुँदै होइन रहेछ हारेर भाग्नुको नाम जिन्दगी हुँदै होइन रहेछ जस्तै जस्तै ठोकर खाए पनि लक्ष्यतिर अघि बढ्नु पर्छ सुन्दै लाग्छ जिन्दगीलाई जिन्दगीको उतार चढाव जिन्दगीलाई एउटा बोक्दै जाने क्रममा एउटा जिन्दगीलाई जिउँदै जाने क्रममा उतार चढावका कुरालाई अंगालिनु भयो नि एकदमै एउटा आत्मबल दिने खालको रहेथ्यो अनि तपाईँलाई मैले अर्को गीत तर्फ लान्छ सपना सुमन लाल रहेको छ राधा

एकदमै सुदिङ एकदमै मनानन्द आउने गीत रहेथ्यो राधा स्वप्न सुमन अनि अवाख्या घिमिरेबाट. फेरि पनि यो सम्भवतः यो अन्तिम रोवाई हुनेछ. शम्भु न्यौपाने तमक झापाबाट लेख्नुहुन्छ. यो चाहिँ खामला प्रश्न किताबमा सङ्गीत गरेको किताब रोवाईलाई मैले भाषण गर्न खोजिरहेको छु. यो त एउटा बहाना भयो तिमीलाई सम्झने, प्रत्येक पल साधना भयो तिमीलाई सम्झने. ठ्याक्कै प्रेम वरिपरिकै गीतमा बज्दै जाँदाखेरि ठ्याक्कै यो त्यसमा नै मैले जोड्न चाहेँ. यो त एउटा बहाना भयो तिमीलाई सम्झने, प्रत्येक पल साधना भयो तिमीलाई सम्झने. कहिले होसमा त कहिले बेहोसीमा सम्झिन्छु, कहिले होसमा त कहिले बेहोसीमा सम्झिन्छु. नचाहे नि चाहना भयो तिमीलाई सम्झने, नचाहेर नि चाहना भयो तिमीलाई सम्झने. एकदमै मिठो प्रेम को भावलाई प्रकट गरिएको रहेछ. भने अर्को त्यस्तै नै प्रेममा यता अलिकति नेगेटिभ एउटा पोजिटिभ ऊर्जा हुन्छ प्रेममा हुने गर्छ. र अर्को कर्णदासबाट रहेको छ, तिम्रो मेरो सम्बन्धको.